السلام عليكم، نمستي، ستي اكار، اند جود مورنينج. हमारे सभी सुनने वालों को और हमारे सभी चाहने वालों को रेडियो फजा 97.1 एफएम की लाइव स्टूडियो से वेलकम करती हूँ। तमाम सुनती हुई इस महतों को डीवा डायलॉग में, और मैं हूँ आप सभी की होस्ट ज़ैनब फातिमा। और आप सुन रहे हैं आपका फेवरेट शो द डीवा डायलॉग, सिर्फ और सिर्फ रेडियो फजा 97.1 एफएम पे। तो लिसनर, जैसा कि आप सभी जानते हैं कि रेडियो फजा 97.1 एफएम ही है वो वाहिद प्लेटफॉर्म जहां आपको मिलती है इंफॉर्मेशन, कम्युनिकेशन और साथ ही साथ एंटरटेनमेंट। सुधे पूरी कोशिश करेंगे कि इस इंफॉर्मेशन, कम्युनिकेशन, साथ ही साथ एंटरटेनमेंट के पैटर्न को हम लेके चलें अब से लेके ठीक 2 घंटे तक, यानी ठीक 10 बजे से लेके ठीक 12 बजे तक हम और आप रहेंगे साथ साथ। जी, पूरी कोशिश करेंगे कि मिलकर बनाएं आपके आज के इस दिन को और भी ज्यादा खूबसूरत और भी ज्यादा यादगार। कुछ सुनी जाएंगी आपकी बातें और साथ ही साथ कुछ सुनाई जाएंगी आपको अपनी कहानियां। जो दिल को छू जाए, बातें जो जिंदगी को बेहतर बनाए। तो टेल लिसनर्स, व्हाट आर यू वेटिंग फॉर? अभी उठाइए फोन 01571009711। दिस इज अवर ऑफिशियल व्हाट्सएप नंबर, यानी कि ये रेडियो फजा 97.1 एफएम का वो वाहिद नंबर है जिसके जरिए से आप हमसे जुड़ सकते हैं, आप हमसे बातचीत कर सकते हैं। सो डियर लिसनर्स, आप इस वक्त क्या सोच रहे हैं, आपके माइंड में क्या चल रहा है, या फिर आपका आज के दिन के हवाले से क्या कहना है, आज के हवाले से भी और इसके साथ साथ अगर कोई भी टेंशन, उलझन या फिर कोई परेशानी या कोई दिक्कत आपको परेशान कर रही है, तो आपके उन सभी मसलों का, मसाइल का और उन सभी चीज़ों का हल है हमारे पास। सो सिंपली आपको करना कुछ यूं होगा कि आपको उठाना होगा फोन और वहां जाके नंबर डायल करना होगा 01157100971, और बस अपने नाम के साथ कोई भी प्यारा सा पैगाम हमें लिखकर भेज दीजिए, या फिर जो भी कुछ आपके माइंड में इस वक्त चल रहा है, या इसके अलावा आप आज क्या करने का इरादा कर रहे हैं, कुछ भी आप हमसे शेयर कर सकते हैं। इसके अलावा अगर आपकी कोई पसंदीदा फरमाइश है, या आप चाहते हैं कि कोई ऐसा गाना हम शो में प्ले करें जो आपको बहुत ज्यादा पसंद हो, आपके दिल के बहुत करीब हो। अच्छा, अक्सर होता है ना कि ऐसे कि हम चाहते हैं कि हम कोई अच्छा सा प्यारा सा गाना अपने किसी चाहने वाले को डेडिकेट करें। सो उन सभी चीजों के लिए आप भी हमें मैसेज कर सकते हैं। बस आपको इतना ही करना है कि आपको हमारे नंबर को अपने फोन में सेव करके रखना है। सो डियर लिसनर्स, साथ ही साथ आपको बताते चलती हूँ कि radiofaza.com.uk ये हमारी ऑफिशियल वेबसाइट है, यानी ये वो वेबसाइट है जिसके थ्रू आप हमें ट्यून कर सकते हैं। इसके अलावा आप हमारे साथ, यानी रेडियो फजा 97.1 एफएम के साथ जुड़े रह सकते हैं, और आपको हमारी डेली लाइव अपडेट्स भी इसी वेबसाइट के थ्रू मिल सकती हैं। और अगर आप चाहें तो आप हमारी एप्लीकेशन रेडियो फजा 97.1 एफएम को बआसानी अपने फोन में इंस्टॉल कर सकते हैं। अच्छा, सिंपल सा एक तरीका है, मैं आपको बता देती हूँ। आपको करना कुछ यूँ होगा कि आप अगर तो एप्पल यूजर हैं, सो सिंपली आपको जाना होगा एप्पल स्टोर, और अगर आप हैं एंड्रॉइड यूजर, सो आपको जाना होगा
گوگل سٹور وہاں جا کے آپ کو سرچ کرنا ہوگا ریڈیو فضا 97.1 FM. اور ود ان اے فیو سیکنڈز ایک پرپل کلر کا اسکرین آئیکن آپ سبھی کی اسکرینز پہ ڈسپلے ہو جائے گا. جی ہاں, آپ بالکل ٹھیک سمجھے, یہی ہے ہماری اپلیکیشن یعنی ریڈیو فضا 97.1 FM کی واحد آفیشیل اپلیکیشن. سو ڈیئر لسنرز, بنا ٹائم ویسٹ کیے جلدی سے اس اپلیکیشن کو انسٹال کر لیجیے تاکہ آپ ہمارے ساتھ اسی طرح سے جڑے رہیں, بنے رہیں, ڈیلی کی اپڈیٹس آپ کو ملتی رہیں. ہمارے آنے والے تمام تر نئے شوز کے حوالے سے بھی آپ کو اس اپلیکیشن پر اپڈیٹ مل جائے گی. ساتھ ہی ساتھ آپ یہ بھی جان سکتے ہیں کہ آپ کا فیورٹ آر جے کون سے دن کس شو میں آ رہا ہے. سو اس حوالے سے بھی آپ کو ہر طرح کی نالج اس اپلیکیشن سے مل جائے گی. اب سے آپ بات کرتے ہیں ان سبھی لسنرز کی جو اس وقت ڈرائیو کر رہے ہیں یا پھر گھر سے باہر نکل چکے ہیں. سو اگر آپ چاہتے ہیں کہ آپ کا یہ سفر بن جائے اور بھی زیادہ ہنسی, سو آپ اپنے اس خوبصورت سے سفر کو مزید خوبصورت بنا سکتے ہیں کس طرح سے, ہمارے ساتھ جڑ کے یعنی کہ ریڈیو فضا 97.1 FM کو ٹیون کر کے. سو ہمارے سبھی لسنرز جو کہ ڈرائیو کر رہے ہیں اور ڈرائیو کرتے کرتے ہمیں سننا چاہتے ہیں, آپ ہمیں فضا ٹیپ کے تھرو ٹیون کر سکتے ہیں. سو ویل لسنرز, یہ وہ سبھی طریقے تھے جن سے آپ ہم سے اور ہم آپ سے جڑ سکتے ہیں. سو میں نے یہ سبھی طریقے آپ سے شیئر کر دیے, اب یہ آپ پہ ڈیپینڈ کرتا ہے کہ آپ کس طرح سے ہمارے ساتھ جڑتے ہیں. سو بس اسی طرح سے ہمارے ساتھ جڑے رہیے اور ہمیں اپنی موجودگی کا احساس دلاتے رہیے. کیسے ہیں آپ سب؟ امید کرتی ہوں آپ سبھی ٹھیک ٹھاک ہوں گے, خیریت سے ہوں گے اور ابھی تک آپ نے اپنے دن کا آغاز کر لیا ہوگا. لیکن اگر ابھی تک آپ نے اپنے دن کا آغاز نہیں کیا تو گھبرانے کی کوئی بات نہیں, آپ کی فیورٹ آر جے زینب فاطمہ آ چکی ہیں. تو آئیے مل کر کرتے ہیں اس خوبصورت سے دن کا آغاز. سو دی لسنرز, ایک خوبصورت سے اچھے سے دن کا آغاز کرنے کے لیے سب سے زیادہ ضروری ہوتا ہے کہ ہم ایک اچھا ہیلدی میل لیں. سو میں ہمیشہ اپنے شو میں کہتی ہوں کہ اگر آپ چاہتے ہیں کہ آپ کا پورا دن اچھا گزرے, انرجیٹک گزرے, سو اس کے لیے آپ کو چاہیے کہ آپ ایک اچھا ہیلدی سا میل لے لیں. سو جی, سبھی ڈیواز کو اور سبھی ہمارے سننے والے میل حضرات کو اتنا ہی کہوں گی کہ جب بھی آپ کبھی صبح اٹھیں سو سب سے پہلا کام کیا کریں کہ آپ ایک اچھا سا ہیلدی سا بریک فاسٹ کیا کریں, کیونکہ آپ کو پورا دن ڈھیروں کام کاج کرنے ہوتے ہیں اور اگر آپ چاہتے ہیں کہ آپ کے اندر اتنی انرجی باقی رہے کہ آپ پورا دن کام کاج کر سکیں, آپ انرجیٹک رہیں اور بالکل بھی لو فیل نہ کریں, سو یو ہیو ٹو نیڈ اے گڈ بریک فاسٹ. ویسے بھی یہ وہ ٹائم پیریڈ چل رہا ہے کہ جہاں لوگ یا تو ابھی بستر سے اٹھ چکے ہوتے ہیں یا پھر اپنے آفس کے رستے میں ہوتے ہیں. سو اگر آپ بھی اپنے آفس کے رستے میں ہیں سو آپ اس رستے کو خوبصورت بنائیں, اچھے اچھے سے گانے سنیں اور ساتھ ہی ہمیں بھی بتاتے رہیں کہ آپ کو کس طرح کا میوزک پسند ہے. ہم پوری کوشش کریں گے کہ اسی طرح کے گانے شو میں شامل کریں.